नवकिशोर मिश्रक कण्ठले सुनिले कार्यक्रम र शेष भक्ति गीत यति र खोज श्रोता बन्धु आज हाम्रो भक्ति गीत र कार्यक्रम सङ्गीताञ्जली अनुचिन्ता हाम्रो परवर्ती कार्यक्रम केही समय मध्ये सुनिबा आकाशवाणी कटक केन्द्रहरू।